جہ دیکھو تہاں تم بسنا، نرپو نام جپو تیرا رسنا، تو میری نوہد تو پندار، رنگ رسا تو من ہے ادھار، تو میری شوبا تم سنگ رچیا، تو میری اوٹ تو ہے میرا تکیا، من تن انتر تو ہی تے آیا، مرم تمہارا گرتے پایا، سب گرتے جڑیا اک ایک ہے، نانک داس ہر ہر ہر تے کہے۔ गौड़ी ग्वारेड़ी महला पंजवा व्यापत हरख सोग विस्थार व्यापत सुर्ग नरक अवतार व्यापत तन निरतन पेक शोभा मूल व्यादि व्यापस लोभा माया व्यापत बहु प्रकारी संत जीवे प्रभ ओट तुम्हारी रहाओ व्यापत अंग बुद्ध का माता व्यापत पुत्र कलत्र संग्राता व्यापत हस्त कोड़े अरबस्ता व्यापत रूप जोबन।